0: بسم الله الرحمن الرحيم.
1: بسم اللہ الرحمن الرحیم اسی ہم مخاطبائی ہوں چیئے میرا پر ایف ایم 94 کا پروگرام صحت اقبال سان کرے حاضر خدمت اوہاں جو پینجو میزبان حاکم علی جسکان پروگرام صحت اقبال میں اسان جو سٹوڈیو میں موجود ہوں انسان جا مشہور و معروف ڈاکٹر منظور حسین میمن صاحب جے کی اسان جو سٹوڈیو میں اوہاں کے صحت بابت معلومات دیندہ آہیں ایک ملکی سطح جو ایک وڈو ڈاکٹر منظور حسین میمن صاحب ان جو خاص مہربانی آئیں محبت آئیں محبت آئیں جو پنجو قیمتی وقت کڑی کرے اساں جے اسٹوڈیو میں اچے تو ڈاکٹر صاحب ہر اربع خمیس جمعہ چھنچھر آچر ائی سومر تے صبح 10 کھا شام 5 وگے تائیں جرمن ہومیوپیتھک کلینک ساموں ودھن پوٹرا پیٹرول پمپ کوٹڑی محمد کبیر روڈ مہراپور میں مریضن جو علاج کندا آہن ڈاکٹر صاحب جو نمبر بھی آنکھے نوٹ کرائیں گا سے ہمیں اصلا ایو آنکھے ضرور چوندا سے جی واہی تو جہان واہی صحت واہی تو سب کو جاہی جیتھے جو سب کو کرے جو کیر بے نا ہے ایڈیو خطرناک بیماریوں اصلا وٹ اہرہ بے اے پیشنٹ اصلا پان دکھا ہن آئیں اصلا وٹ اندا بے آہن جیکے سے انہوں نے یہاں پوزیشن ہوں دیا ہے جن کے پہنجی اولاد بھی چھڑے ویندی ہے خاص طور سے جے ادھرنگی وارا جے مریض ہوں ہیں ادھرنگی جا پیشنٹ ہوں ہیں ایک جگہ تے ویہ جی ونن تھا تو انہاں دے لئی انتہائی زندگی گزارن مشکل بن جیندی ہے اوہ ایک مشکل ترین زندگی جا دیہ گزاریندا ہیں تے جے کرے پنج صحت جو خیال رکھن گرجے جی واہے تے جان واہے تندرستی ہزار نعمت ہے ان میں کو بھی وداو نہ ہے ان میں کو بھی شک نہ ہے تے کرے انسان کے پنجو خیال رکھن گرجے پنجے صحت جو خیال رکھن گرجے یعنی اواں کم کار کریو پر اترو کریو جو اواں دی صحت ترجیح ہون گرجے جے کدی اواں ٹھیک آیو فٹ آیو پنجو کھان پین یعنی اسا ہمیشہ یا دعا گھرندا آہوں یا اللہ سیں اسا کے کہیں جی محتاجی نہ دکھا کہ صرف ان دے لئی گھرندا آہوں جڑے انسان بیمار پی وے تو بے جو ڈسو محتاج تھی وے تو مثال طور کہیں کہ ادرنگو تھے تو وہ ایک بے جو محتاج تھی وے تو ایون گھر میں پیو پٹ جو من محتاج ایک تھی وے تو ان جو کھائن ہے پیڑ ہے ان کے اتارن وہارن واش روم تھی وی ون ایک جو ادرنگے جو مریض ہوں ان کے لیے بے انتہا تکلیف کا ہے اڑی طرح جی کا عورت ہے لیڈیز ہے ایون وہ گھر کی امڑ ہے وڈی ہے ان کے فال تھے تو ان کی بھلی دھی ہوجس بھلی نہ ہوجس یا بیو کو رشتہ ہوجس بھائیتری ہوجس بھانے کی ہوجس بھین ہوجس پہریا شروعاتی ڈیئن میں 15 ڈیہ 8 ڈیہ کیتری بھی کیئر کن خیال کن پر اگتے ہلی کرے اوہی ساگیا بیزار تھی ونن تھا ایک بیمار مانو ما سب مانو بیزار تھی ویندا ہیں چو جو وہ ایک جگہ تے پیجی ویندو ہے وہ اپائے تھی ویندو 24 کلاک صرف ایک ہی جگہ تے موجود ہے ان جو کھارائن ہے پیارن ہے یعنی وہ ننڈے بار کھان بھی ودھیک ننڈو بار کھانن میں ان میں آسان ہوندو ہے ماں ان کی خدمت کرے تھی ان کے پالے کرے وڈو کرے تھی پر جدہ اندو وڈو ہوندو ہے تو انسان کے لئے مشکل بن جی ویندو ہے جی مو چاہے تو ان کے واش روم تھی وی ون ان کے فریش کرائن تین کرے انسان کے پینجے صحت جو بے انتہا خیال رکھن گرجے تین جے کرے جیو آہے تو جہان واہے جیو خوش جہان خوش تا خوش آیو تو دنیا اواں جے مقصد جی ہے اواں کے ٹھیک لگندی ڈاکٹر جو خاص مہربانی ہیں پنجو قیمتی وقت کڑی نا ہیں اساں جے اسٹوڈیو میں اچھی کرے اساں جا جی ایس ایم جا جے بدھندڑ ہیں موزز بدھندڑ ہیں اساں جے لئی نہایت قابل احترام ہیں انہاں جے لئی ڈاکٹر صاحب اچھی کرے مشورہ دیندا ہیں صحت بابت جان دیندا ہیں یہ بدائیسی ڈاکٹر صاحب ہر جمعے چھنچر آچر سے یعنی ہفتے جا ٹے ڈی بغیر چیک اپ فیس فلاحی طور یعنی چیک اپ فیس ڈاکٹر کی فری ہوں مفت ہوں ڈاکٹر صاحب کے ڈیکھارے سو اربع کا وی کرے ہر سومر تین یعنی ہفتے جا چھ ڈی اربع خمیس جمعہ چھنچر آچر سومر یعنی ہفتے جا چھ ڈی باقی انگارے والے ڈی ڈاکٹر صاحب کی کلینک بند ہوں صبح 10 کا شام 5 وگے تین جرمن ہومیوپیتھک کلینک ساموں ودھن پوٹرا پیٹرول پمپ کوٹڑی کبیر روڈ مہراپور لائیو کال جو نمبر نوٹ کرائیں ہلوں 0301-9896-8519-6851 ڈاکٹر صاحب مختلف بیماریوں جا ماہر ڈاکٹر ہیں ہومیوپیتھک کنسلٹنٹ فیملی فزیشن ڈاکٹر صاحب جو 30 سال تجربہ ہے टी साल जिंदगी इंसान की अध साल इंसान की एवरेज जिंदगी 60 साल है असाजे पाकिस्तान में तो अड़ी तरह यानी अध जिंदगी डॉक्टर साहब जो तजुर्बो है डॉक्टर साहब जो एतरो तजुर्बो है इंसान की अध जिंदगी एतरो डॉक्टर साहब जो तजुर्बो है डॉक्टर साहब के देखारे सको था होम्योपैथिक कंसल्टेंट ए फैमिली फिजिशियन डॉक्टर साहब जो माहिर है गुर्दे पेते मसान की पथरी जो बगैर ऑपरेशन के कामयाब इलाज कन था अवां के कड़ो भी पुरानो संदन जो सूर हो जोड़न जो सूर गोडन जो सूर हो नक या कन या गले जो पुरानो नज़लो है निछू मथे जो सूर अवां के अध मथे जो सूर उन सभी बीमारियों जो डॉक्टर साहब कामयाब इलाज करे तो नजर की कमजोरी आ कन जो वहण कन जो सूर घट बुधण में अचान शुगर ब्लड प्रेशर दिल जा मर्ज फालिज है जो अधरंग जिक्र कर खंग है टीबी मादे जो सूर मादे की अल्सर त्री जो बधन जिगर हेपाटाइटिस बी सी गुर्दन जो इन्फेक्शन चेहरे जो रंग सांवरो चेहरे की खारिश फट फुरड़ियों बारन में कद जो न बधन औरतों ने मर्दन के पोशीदा बीमारियों जो डॉक्टर साहब कामयाब इलाज कंदा सब का पे अस डॉक्टर साहब की खुश आमदी चवंदी अदा एडो टाइम वी इंट्रो में जो दोस्त कॉल कंदा उन्होंने असि पंज मिनट सिर्फ माजरत खा आयू बाद में उन्होंने कॉल अटेंड कंदी जो डॉक्टर साहब के असा पे खुश आमदी भी चौं डॉक्टर साहब अज कड़े मौजूद पर जान दींदा साई असलाम वालेकुम
0: वालेकुम सलाम सर
1: डॉक्टर साहब ठीक आयो तबियत ठीक आयो
0: जी अल्लाह ताला जा करोड़
1: अज कड़े मौजूद पर जान दींदा असाजे मौजूद बुधन
0: साई औज बिललाह मिन शैतान रजीम बिस्मिल्लाहिर रहमान रहीम सल्लल्लाहु अलैहि वसल्लम पहिरा त तारीफ़ उन रब पाक जो जेको असांखे जारे थो खाराए थो रोज़ी ॾिए थो ख़ुशी ॾिए थो ऐं सभिनी ज़मीनी आसमानी आफ़तुनि खां महफ़ूज़ रखे थो असांजी क्लिनिक जर्मन होम्योपैथिक क्लिनिक में ख़बर आहे त मेहरापुर शहर में हफ़्ते जा 6 ॾींहं जुमे जो ॾींहुं छंछर जो ॾींहुं आचर जो ॾींहुं जेको असांजो चेकअप फीस फ्री रखियलु हूंदो आहे ऐं उन खां पोइ जेको आहे सूमर जो ॾींहुं अंगारे जो ॾींहुं क्लिनिक बंदि रहंदी आहे अरबा ऐं ख़मीस असांजे शहर मेहरापुर में कोटड़ी रोड साम्हूं वधण पोटरा पेट्रोल पंप जे साम्हूं मौजूद हूंदी आहे टाइमिंग असांजे सुबुह जो 10 बजे खां शाम जो 5 बजे ताईं टे ॾींहं जेको असां चेकअप फीस फ्री रखंदा आहियूं जुमे जो ॾींहुं छंछर जो ॾींहुं ऐं आचर जो ॾींहुं उहो असांजो ख़सूसी हिकिड़ो पैकेज हूंदो आहे जेको जेके बेपोहच हज़रात हूंदा आहिनि ग़रीब हज़रात हूंदा आहिनि उन्हनि जे लाइ अहिड़े तरीक़े सां असांजी क्लिनिक जर्मन होम्योपैथिक क्लिनिक ऐं जेके प्रोग्राम उन जे हवाले सां जेको असां कंदा आहियूं सिहत जी ॻाल्हि उन में जेको आहे सो मौज़ू जेको सिहत जे उनवान ते हूंदो आहे उन सां असां हिकिड़ी अवेयरनेस जे हवाले सां पंहिंजे पेशंट्स ताईं हिकिड़ी नॉलेज पहुचाईंदा आहियूं त कहिड़ी बि बीमारी आहे उन जे बारे में अवां ताईं जल्दी जल्दी जेको आहे सो हिकिड़ी ॼाण हुजे त जीअं तव्हां जल्द अज़ जल्द उन जी कंहिं जेकॾहिं बीमारी आहे त उन जो रोकथाम जे लाइ तव्हां को कदम खणी सघो था अहिड़े तरीक़े सां या असां हाईलाइट कंदा आहियूं उन्हनि मर्ज़नि खे उन्हनि बीमारियुनि खे ऐं उन्हनि बीमारियुनि जा जेके मौज़ूआत चवंदा आहियूं उन जे हवाले सां जेके रोज़मर्रा जे हवाले सां असां क्लिनिक ते ज़्यादा जेके पेशंट्स ईंदा आहिनि ख़ासि करे जेकॾहिं कॉन्स्टिपेशन जे हवाले सां ॻाल्हि कयूं यानी कब्ज़ जे हवाले सां ॻाल्हि कयूं त कब्ज़ अव्हांखे ख़बर आहे त केतिरी जेको आहे सो मरीज़ जे लाइ नुक़सानकार हूंदी आहे ख़तरनाक हूंदी आहे कॉन्स्टिपेशन जंहिंखे असां कब्ज़ चवंदा आहियूं कब्ज़ एक्चुअली ॾिठो वञे त सभिनी बीमारियुनि जी माउ कुझु वेंदो आहे हाणे सभिनी बीमारियुनि जी माउ उन खे छो कुझु वेंदो आहे ज़ाहिर आहे जॾहिं कब्ज़ थींदी आहे त हर शइ अंदरां बंदिश थींदी आहे उहो मादो जेको आहे सो बंदि थी वेंदो आहे ऐं जॾहिं मादो बंदि थी वेंदो आहे त का बि शइ जेको आहे अव्हांखे पेटू न हलंदी आहे ऐं उन खां अलावा उन जे करे जेको आहे ॿियूं तकलीफ़ूं खोड़ सारियूं जेको आहे जनम वठंदियूं आहिनि स्ट्रेस अव्हांखे अची वेंदी आहे यानी चिड़चिड़ियोपन अची वेंदो आहे परेशानी टेंशन थी वेंदो आहे ऐं अव्हांखे निंड जेको आहे ख़तम थी वेंदी आहे जीअं मां चिड़चिड़ेपन जी ॻाल्हि कई या एंज़ाइटी थी वेंदी आहे उन जे करे अव्हांखे निंड न ईंदी आहे ऐं माण्हू जॾहिं बवासीर थींदो आहे जॾहिं कब्ज़ थींदो आहे त ज़ोर लॻाए ऐं बवासीर खे जेके पाखाने खे अचण जे लाइ जेको आहे कोशिश कंदो आहे लेकिन उन जे करे इन्फेक्शन थी पवंदो आहे पोइ बवासीर जेको आहे उन मां घणनि मरीज़नि खे थी वेंदो आहे एक्चुअली इहो थींदो छो आहे जो जेके असांजा आंडरा हूंदा आहिनि वॾी जेके जेकॾहिं आंडरनि जी ॻाल्हि कयूं जेकी वॾे आंडर जी ॻाल्हि कयूं त उन में जॾहिं खुश्की पैदा थी वेंदी आहे जंहिंजे करे जेको आहे सो असांखे में खुश्की जे करे ई जेको आहे सो कब्ज़ जी शिकायत रहंदी आहे ऐं उहा खुश्की इन जे करे पैदा थींदी आहे जो असां पाणी जेको आहे सो घटि पीअंदा आहियूं पाणी जो जेको आहे इस्तेमाल घटि थींदो आहे, या जेके असां खाधनि जे हवाले सां ॻाल्हि कयूं त जेके फल फ्रूट वग़ैरह इस्तेमालु कंदा आहियूं न कंदा आहियूं, या जेके मुर्गनि ग़िज़ाऊं इस्तेमालु कयूं था, सब्जियूं इस्तेमालु नथा कयूं, सब्जियूं इस्तेमालु करण सां जेको आहे असांजी इहा शिकायत दूरि थी सघे थी, पाणी ज़्यादा इस्तेमालु करण सां इहा शिकायत ख़तमु थी सघे थी, फल फ्रूट इस्तेमालु करण सां इहा शिकायत ख़तमु थी सघे थी। अहिड़े तरीक़े सां जेको आहे जेकॾहिं हिकड़ी कुदरती शयुनि जी ॻाल्हि कयूं त जेकॾहिं कंहिंखे कब्ज़ थी वञे थो, अंजीर, अंजीर हिकिड़ो मादे जे लाइ तमामु अक्सीर आहे, अंजीर जेको आहे कब्ज़ जे लाइ तमामु बहितरीन आहे। टे दाणा सिर्फ़ रोज़ानो राति जो जेकॾहिं पाणी में पिसाया हुआ